0: है तो टेलीलॉ के ऐप, वेबसाइट www.tele-law.in या टोल फ्री नंबर 14454 से प्राप्त की जा सकती है।
1: आकाशवाणी चुरचांदपुर FM सालखत पॉइंटली मेगाहर्ट्ज आकिपना होंगे खाखिया पहले प्रोग्राम गई हिया कि सुन जमदिंग ओले इपना लांग गई हिया क्या इतना इखो जोल पोट दिंगा तो इन बाना थोको गई हिया ना इने दिंग दुनिया थोको इन गई हिया दिंग जिंग बॉय ना साइकोलॉजिकल काउंसलिंग तो भी पंसना थोको अहन ने यही इन गई दिंग
2: अनिन मिहिंते लम्दंग तकिन अहन बोला mihing khuak ngai to na sa nga lamdang zo om ke akichi hial hi ming pian kena thilian pi pi ni a oma waitu taksa le lung sim ngai to na hi i taksa pen nat na tuam tuamin hon buakin si na to dong a hon tun the ma bangin i lung sim ngai to na te leng dam lo thein si na tan pha hon tun the ve ve hi hoi zia kin mihing te hichibanga lungsim le ngai to ana a ahongboi changun ule naw ki it to ana ki ho theina bang nule pa kala ki it na le kilaina na te bang hongbe in thil ting ting aselama su tin lung le na to kho khong tung in zi le ta te hin na le mani hin na ma ma leng i chou no lo in mani ki that in man that na to kho in sunga hong tung se khi newspaper hong isim chiang in hi chibang thil mulkim hoi pi pi hovel pum pi huap in mu ding tam ma ma ta hi ei la ka leng pi pu te hun lai pe ka ki pan tu hun tan pha in lung sim boy na zia ka si na man na tan pha na tuak mi tam pi ma ma om ta hi hiai hun taka pan pi na na psychological counseling ki chi apoi mo ma ma hi wai zakin psychological counseling ki chi tu hi chi banga lung sim ngai to na a pum boy a lung sim ngai na bang punon lo thil teng teng a lung lel na kha in pum tua ma mang thang mai ding te pan pi na na hi hi hi chibanga lung sim ngai tua na boi te pan pi na ding in mun ong thol kwa ma to boi ding lau huai het lo na mun a tut pi a alung sim wa angai tua na le a hak san na teng tengu a phol hiak the vik na ding wa zene tak le chim ta khet lo a holim pi ding a hi काउंसलिंग लो चिंग तका सेफियात अहि थेना दिंगिन हुन सोर पि मा मा लेंग आंगाई हि खतवेनि वे आजो माई थेलेंग अहि केया अपोइमो तन तना सेफ जुई आंगाई हि काउंसलिंग किची तु थुइल नाले गेन ऑफ तुम तुम ते गेन ह्याक ना माई अहि केया अमा उदाले ngai to dan tello pi a thuzo te te ding chi na leng a hi ke hi psychological counseling in a tu pi pe na hi le mi lung sim boi te lam pi dik le tanga pi ki ding lam yet na thak pyak le hun hak sa te hang san taka phungam ding a han thon ding chi ti a hi hi psychological counseling tung to na phat tuam na inga a the ai ke le bol dik the hen khat te gen ding mi lung ke dim dem ki ngai se go ki thalom na him him pyang no lo si mai lungul tun tun ichi te lungsim dam lo na chi khata hi ya hi chi bang mi te pen psychological counseling tung to na hi dam the a hi chi igen nuam hi lungsim dam lo na chi dang khat om lew lewa wai tu hi vel vul om te tut sep nga sem kin ken theilo lau thong na pum dim dip ko hu hut gi ge imut nuam lo nuam chi om ngei lo he pa pa mai ngei na bang lo ka hi chi ki thein doctor ki en sak sak la phatom the ma ma lo i chi ti leng counseling tung ton a dam na nga thi a hi chi tak lang no